के तपाई चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
4: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
0: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले

0: આપને ટીવી બીગ્યો અને બનાવને જાને લાગે કોને બનાવને પુકા ઓલાટા હોય ને
1: તેથી કુરામાં પણ ચિંતા કરવું પડશે તો સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટમાં રહેકો આમરાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઓ ને ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઇ પણ હાલશો ને શકી હો ને
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिपेमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
4: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
4: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020।
2: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: दस तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको दशमी तिथि। अठारौं वार्षिकोत्सवको अवसरमा कपिल वस्तुको रेडियो बुद्ध आवाजलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। प्रधानमन्त्री र विपक्षी दलको अडानका कारण सदन सञ्चालनमा अवरोध। निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश। भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै।
1: दरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढ़ाउने नवनियुक्त गृहमन्त्री गुरूङको निर्णय। एमालेभित्र चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस। संसारमा इभी गाड़ी नियन्त्रण प्रकरणमा अनुसन्धान नटुंगिँदै नियम अनुसार जाँच पास गरेको अर्थ मन्त्रालयको प्रस्तुति।
0: मनसून भित्रिन तमतयार। हिजोको तुलनामा आज धेरै स्थानमा पानी पर्ने। माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलियो। बाल बालिकामा मोबाइलको लत छुटाउन अभिभावकको आनी बानी सुधार आवश्यक।
1: अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच दूरी बढ़ने संकेत। इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको। अमेरिकी सभामुखको प्रतिक्रिया। आफ्नो क्षेत्र छोड्न इरानको चेतावनी।
0: र 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेटमा सुदूर पश्चिम पराजित। मधेस विजयी।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा मन्त्री परिषद विस्तार र दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय सम्बन्धी प्रसंग।
1: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुदन गुरूङ र विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले हिजो राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 76 बमोजिम उहाँहरूलाई मन्त्री नियुक्त गर्नुभएको हो। समारोहमा उपराष्ट्रपति राम साईक प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो। यसैबीच शपथ ग्रहणपछि सिंहदरबारस्थित सम्बन्धित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै गृहमन्त्री सुदन गुरूङले दरबार हत्याकाण्डको पुनः छानबिन गरेपछि गर्ने सहितका चारवटा निर्णयहरू गर्नुभएको छ।
3: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने। केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने। ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रकृति अनुरूप विशिष्टकृत समूह स्पेशलाइज टीम गठन गर्ने।
1: यसैबीच गृहमन्त्री गुरूङले जिन्जी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने विषयमा सिफारिश गर्न कार्यदल गठन गर्ने पनि निर्णय गर्नुभएको छ। कार्यदलले कानूनी तथा नीतिगत आधार अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ र सोही अनुसार थप निर्णय गरिने पनि बताइएको छ।
0: अब मौसम सम्बन्धी प्रसंग। यस वर्षको मनसून भित्रिने समय आउन अब 4 दिन मात्रै बाँकी छ। अघिल्लो वर्षदेखि मनसून भित्रिने समय केही दिन पर सर्दै जून 13 तारीकमा स्थानान्तरण भएको हो। त्यही अनुसार आउँदो एक साताभित्र मनसून भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार भारतको केरलामा जून 4 तारीकमा मनसूनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्न सक्छ। मौसमविद रोजन लामिछानेले बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको बताउनुभयो। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँको भनाइ छ। मनसूनको नेपाल आगमनबारे यतिखेर मौसमविदहरूको टीमले एक मिनट पनि नछाड़ी अध्ययन गरिरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। मौसमविद लामिछानेले केही दिनदेखि लगातार आफूहरू सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेको जानकारी दिनुभयो। कसरी आउँछ र कतिको प्रभाव नेपालमा देखिन्छ भन्ने बारेमा नियाली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हरेक वर्ष वसन्त ऋतुपछि वर्षा ऋतु शुरू हुन्छ। यो ऋतुहरूको फेरबदलका क्रममा जमीन र समुद्रको सतह दुवैतिर हावाको दबाव बढ़न सक्छ। मौसमविद संजीव अधिकारीले गर्मीको समयमा समुद्रबाट जमीनतिर पानीको कण सहितको हावा बहने भएका कारण जाडोको समयमा जमीनको तातो हावा समुद्रतिर जान्छ। यही समग्र प्रक्रियालाई नै मनसून भनिन्छ। मनसून भित्रिने भनेको चाहिँ पानीका कण सहितको जलवाष्पयुक्त हावा जमीनतिर बहनु हो। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसूनकै समयमा हुन्छ। नेपालमा आउने मनसूनी हावाको सृजना शुरूआतमा पृथ्वीको दक्षिणी गोलार्ध स्थित दक्षिणी अफ्रिकी मुलुक गाडा माडागस्कर आसपासमा हुन्छ। त्यहाँको वातावरणीय परिवर्तनसँगै बंगालको खाड़ीमा पनि मनसूनी वायुको दबाव बढ़न सक्छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसून फोरमले यस वर्षको मनसूनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोको तुलनामा आज देशका विभिन्न स्थानमा तुलनात्मक रूपमा बढ़ी पानी पर्ने पूर्वानुमान गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिलाई लिएर मंगलबार पनि संघीय संसदका दुवै सदनहरू अवरूद्ध भएका छन्। विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको थियो। यससँगै बजेटमाथिको छलफल तथा बजेट आश्रित विधेयकहरूलाई अघि बढ़न सकिरहेको छैन। प्रधानमन्त्री शाहले जेठ 17 गते सांसदहरूको प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतका केही स्थानमा भूमि अतिक्रमण गरेको हुन सक्ने भन्ने आश्रयको अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी तथा राप्रपाले निरन्तर सदन अवरूद्ध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाई सच्याउँदै सदनमै माफी माग्नुपर्ने माग समेत गरेका छन्। हिजोको प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट पार्ने प्रयास गर्नुभएको थियो, तर विपक्षी दलहरूले प्रधानमन्त्रीकै अभिव्यक्ति भएकाले स्पष्टीकरण पनि प्रधानमन्त्रीले नै दिनुपर्ने अडान लिएपछि उहाँको जवाब प्रतिक्रिया अघि बढ़न सकेन। हिजोको प्रतिनिधि सभामा परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्न समय माग गर्नुभएको थियो, तर विपक्षी दलहरूले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्ने अडान लिएपछि परराष्ट्रमन्त्री खनालले जवाब दिन पाउनु भएको थिएन। यसअघि राष्ट्रपा सभापति रवि लामिछानेले को पहलमा भएको सर्वदलीय छलफलमा विकल्प स्वरूप परराष्ट्र मन्त्री मार्फत स्पष्टीकरण दिने विकल्प दिएको थियो। सोही अनुसार प्रधानमन्त्री शाहले मन्त्री खनाललाई स्पष्ट पार्न पठाउनु भएको थियो, तर विपक्षीको अडान यथावत रहेपछि सभामुखले बैठक आज बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। यसैबीच बैठकका क्रममा विपक्षी दलहरूले मौन धारण गर्दै अनौठो विरोध प्रदर्शन गरेका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सीमा रक्षाका लागि लड़ेका शहीदहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै कांग्रेस सचेतकले फलोरबाटै मौन धारण शुरू भएको घोषणा गर्नुभएको थियो। उहाँले सभामुख र सत्तापक्षी अलमलमा पर्नुभयो। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले पनि समर्थन जनाउनु भएको थियो। त्यस्तै हिजोको दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बसेको एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा सहितको बैठकले विवादित बयान प्रधानमन्त्रीले सदनबाट सच्याउँदै माफी माग्नुपर्ने अडान राख्ने निर्णय समेत गरेको थियो।
0: अर्थतन्त्रको बाह्य क्षेत्र कृतिमानी उचाइमा पुगेको छ। राष्ट्र बैंक आगामी मौद्रिक नीतिको तयारीमा जुटिरहेको बेला चालू आर्थिक वर्ष 2082-83 को 10 महिना अर्थात वैशाख मसान्तसम्म यो देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक भएको छ। तथ्याङ्क अनुसार बाह्य क्षेत्रको अघिका सुविधा कायमै अधिक सुविधा कायमै छ, तर सुस्त बजार मागले पनि निरन्तरता पाएको छ। राष्ट्र बैंकको तथ्याङ्कले बैंकमा पैसा थुप्रिएर ब्याजदर निकै सस्तो हुँदा पनि बजारमा ऋणको माग बढ़न नसकेको देखिन्छ। भान्साको महँगी गत वर्षको तुलनामा केही बढ़ेको छ। आगामी मौद्रिक नीतिमा यही सस्तो ब्याजदरको उपयोग गरेर बजार चलायमान बनाउने र महँगी नियन्त्रण गर्ने दोहोरो चुनौती राष्ट्र बैंकले सामना गर्नुपर्ने विज्ञहरूले बताउने गरेका छन्। चालू आर्थिक वर्षको 10 महिनामा महँगी केही नियन्त्रणमा देखिए पनि गत वर्षको तुलनामा वैशाखमा बजार मूल्य बढ़ेको छ। 2083 वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता महँगी 5.04% पुगेको छ। गत वर्षको वैशाखमा यो दर 2.77% मात्रै थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी 4.63% अर्थात गत वर्ष 1.52% थियो र गैर खाद्य तथा सेवा समूहको महँगी 5.26% छ, गत वर्ष 3.45% थियो। फलफूलको मूल्य सबैभन्दा बढ़ी 18.60% बढ़ेको पाइएको छ। रेमिट्यान्स आमदानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ। चालू आर्थिक वर्षको 10 महिनामा रेमिट्यान्स 41.2% बढ़ेर 19,16,20,90 करोड़ रूपियाँ पुगेको छ। गत वर्षको यसै अवधिमा रेमिट्यान्स जम्मा 13.3% मात्र बढ़ेको थियो। विदेशी सामान आयात गर्न र अन्तर्राष्ट्रिय भुक्तानीका लागि चाहिने विदेशी मुद्राको संचेती डलरको ढुकुटी अहिले अत्यन्तै बलियो स्थितिमा देखिएको छ। देशसँग कुल 37,04,55 करोड़ रूपियाँ बराबरको विदेशी विनिमय संचेती रहेको देखिन्छ। त्यसै गरी अमेरिकी डलरमा यो 24,19 करोड़ डलर हुन आउने गरेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको सचिवालयले पछिल्ला दिनमा विवादमा तानिएको आर्थिक विधेयक सच्याएर करका दर हेरफेर गरिएको तथा बजेट अघि सूचना चुहाएर विद्युतीय गाडीको भन्सार जाँचपासमा कर चली गरेको विषयमा प्रष्टीकरण दिएको छ। हिजो संसदमा यही विषयलाई लिएर अर्थमन्त्री वाग्लेको राजीनामा समेत केही सांसदहरूले मागेका थिए। अर्थमन्त्रीको निवेदनमा त्रुटि सच्याइएको तथा स्पष्ट पारिएका विषयवस्तुहरू भूदागत रूपमा उल्लेख गरिएको र संसद सचिवालयले सच्याइएका पृष्ठहरू विधेयकमै समावेश गरेर सांसदहरूलाई वितरण गरेको जानकारी मन्त्रालयलाई दिइएको बताइएको छ। विधेयकबाट 19 पृष्ठ गायब भएको भनिएको विषयमा भने टेबल तथा पृष्ठ सजावट मिलाउँदा पृष्ठ संख्या घटेको भन्दै संसदलाई जानकारी नगराई कुनै शब्द परिवर्तन नगरिएको पनि दावी गरिएको छ। संसदमा पेश भइसकेको विधेयकमा भाषिक त्रुटि वा अस्पष्टता देखिए अर्थमन्त्रीले संशोधन निवेदन दर्ता गराउन सक्ने व्यवस्था रहेको र विगतमा पनि यस्तै अभ्यास हुँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकालाई मोबाइलको लतबाट मुक्त गर्न अभिभावकको भूमिका महत्वपूर्ण।
4: होमवर्कसम्म गरिसकेपछि पनि अनि त्यसपछि आफ्ना घटेका घटना जस्तै खुसियाली उजन हुँदाखेरिको छेड मेरो आफ्नो उपाय चाहिँ मोबाइलबाट टाढा राख्नलाई यही उपायहरू चाहिँ गरेको छु।
0: निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश। भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
6: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
7: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
6: समस्या समाधानका लागि बजेट कति प्रतिशत योजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
8: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
1: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
5: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा एक महिनामा 1313 बचतकर्ताको रकम फिर्ता शीर्षकमा खबर प्रकाशित छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 1313 साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिले एक महिनादेखि साना बचतकर्ताको रकम फिर्ता कार्यलाई तीव्रता दिएको छ। समितिले हिजो मात्रै समस्याग्रस्त घोषणा भएको शिव शिखर बहुद्देशीय सहकारीका थप 216 जना बचतकर्ताको रकम फिर्ता गरेको हो। त्यस्तै भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै शीर्षकमा अर्को खबर छ। भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धक जस्तै अवस्थामा राखिएका 16 जना नेपालीको उद्धार गरिएको छ। महोत्तरीको बर्दिवास मुसहर बस्तीका उनीहरूलाई आफन्त इण्डिया फाउण्डेशनको सहयोगमा उद्धार गरी नेपाल ल्याउन लागि हो। उनीहरूलाई उद्धारपछि दिल्लीस्थित नेपाली दूतावासबाट सबै आवश्यकता कानूनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागि छ। त्यस्तै एमालेमा चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस साथै प्रदेशबाट सुझाव संकलन गरिँदै शीर्षकमा अर्को खबर छ। एमाले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा देशैभरि कार्यकर्ताबाट सुझाव लिने गरी 7 प्रदेशमा अभियान चलाउने भएको छ। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो। त्यस्तै अर्को पहिलो पृष्ठमा प्रशासनिक संरचनामा व्यापक फेरबदलको गृह कार्य, एकै पटक 15,500 कर्मचारीलाई अवकाश दिने सरकारको योजना शीर्षकमा सुभाष भट्टले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा काम शुरू नभएका जलविद्युत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिश शीर्षकमा अर्को खबर छ। विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले हिजो प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिनुभएको छ। यो अन्नपूर्णमा प्रकाशित खबर हो। त्यस्तै भित्री पृष्ठमा बजेट माग्न प्रदेशका मन्त्रालयमा दिनहौं भीड़ शीर्षकमा अर्को खबर छ। लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा बजेट माग्नेहरूको दिनहौं जस्तो भीड़ लाग्ने गरेको छ।
0: अनुसन्धान नटुंगिँदै नियमानुसार जाँच पास गरेको अर्थको प्रश्नोक्ति, भन्सारमा ईभी गाड़ी नियन्त्रण प्रकरणमा विमल खतिवडाले कान्तिपुर दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर छापिएको छ। रेमिट्यान्स बढ़ेको बढ़े, वैशाखसम्म भित्रियो 19 खर्ब शीर्षकमा अर्को खबर पनि छापिएको छ भने एकैपटक करिब 10,000 सरकारी कर्मचारी विदा गर्न लागि बारेमा राजेश मिश्र र दुर्गा दुलालले लेख्नु भएको छ। सगरमाथामा माउन्टेन रेन्जर शीर्षकमा संगम राईले लेख्नु भएको खबर पनि छापिएको छ। आरोहीले क्याम्प 2 भन्दा माथिबाट कम्तीमा 2 किलो फोहोर बोकेर ल्याउनु पर्ने नियम अनुसार निगरानीका लागि यस वर्षदेखि माउन्टेन रेन्जर परिचालन गरिएको छ। संगम प्रसाईले काठमाण्डुबाट लेख्नु भएको यो खबर हो। नागरिक दैनिकमा दर्ता नवीकरण बिनै शैक्षिक परामर्श शीर्षकमा खबर छापिएको छ। रूबी रौनियारले लेख्नु भएको हो। नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढ़ेसँगै शैक्षिक परामर्श व्यवसाय पनि विस्तार भएको छ, तर शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएका संस्थाको लगानी सुरक्षा, सेवा गुणस्तर लगायतका विषयमा नियमन हुन नसक्दा अनेक प्रश्नहरू पनि उब्जिएका छन्। पति पत्नी सम्बन्ध किन हत्यासम्म शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छ। पछिल्ला 2 वर्षमा पतिबाट 137 र पत्नीबाट 23 जनाको मृत्यु भएको उल्लेख गरिएको छ। दैनिक उपभोग्य वस्तु लगायत 25 वटा सेवा क्षेत्रमा हड़ताल गर्न नपाइने बारेको खबर पनि छापिएको छ। सरकारले मंगलबार हिजो राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न 25 क्षेत्रमा आम हड़ताल गर्न नपाउने व्यवस्था गरेको हो। आवश्यक सेवा संचालन ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी त्यही क्षेत्रमा हड़ताल निषेध गरिएको राजपत्रमा उल्लेख छ। सरकारले हड़ताल निषेध गरेका क्षेत्रमा तार वा टेलिफोन सेवा, जल स्थल वा हवाई मार्ग, प्रिन्ट वा सरकारी छापाखाना, संचार सेवा छन्। त्यसै गरी खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधि, फोहोर मैला, बैंक, बीमा, विद्युत दैनिक उपभोग्य वस्तु राहदानी लगायतका क्षेत्रमा पनि सरकारले हड़ताल गर्न निषेध गरेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ, जहाँ आज प्रतिनिधि सभाको बैठक बस्दै विपक्षीले विरोध गरे पनि सभामुखले सदनको कार्यवाही अघि बढ़ाउने तयारी शीर्षकमा उल्लेख गरिएको छ। बर्खामा रातभर निदाउँदैनन् सिमसाराका 16 परिवार शीर्षकमा भीम चापागाईले सिमसारा इलामबाट लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा अर्ग्यानिक प्रदेश बनाउने योजना 8 वर्ष बित्यो कार्यान्वयनमै अलमल शीर्षकमा रजनी योगीले सुर्खेतबाट लेख्नु भएको खबर छ। तरकारीका 126 नमूनामा उपभोग गर्न नहुने विषादी शीर्षकमा काठमाण्डुको खबर पनि छ। केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण गर्दा 126 उपभोग गर्न नहुने विषादी प्रयोग गरेको पाइएको हो। अर्को खबर छापिएको छ वर्षासँगै बीपी राजमार्गमा सवारी साधन होल्ड शीर्षकमा करिब 20 महिनादेखि बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधन सञ्चालनमा रोक लगाउने तथा सवारी होल्ड गर्ने अभ्यास गरिँदै आएको छ। 2081 असोज 10-12 गतेको रोशी खोलामा आएको बाढ़ीले बीपी राजमार्गको भकुण्डेदेखि नेपाल थोकसम्मको 29 किलोमिटर सड़क बाढ़ीले क्षति गरेपछि दर्जनौ पटक सवारी सञ्चालनमा रोक लगाउनका साथै सवारी होल्ड गरिँदै आइएको उल्लेख गरिएको छ। प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छापिएको छ। दर्ता नभई खाद्य वस्तु उत्पादन गरेर कम गुणस्तरको प्लास्टिकमा खाद्य वस्तुको प्याकिङमा ठूलो समस्या देखिएको पनि उल्लेख गरिएको छ। अर्को खबर माथिल्लो काबेलीको सुरुङ छिचोलिएको बारेमा खबर छापिएको छ। चन्द्र पन्दाकले ताप्लेजुङबाट लेख्नु भएको हो। ताप्लेजुङ स्थित निर्माणाधीन माथिल्लो काबेली जलविद्युत आयोजनाको सुरुङ छिचोलिएको छ। जिल्लाको श्रीजंघा र सिद्धिङ्गवा गाउँपालिकाको सीमाना भई बग्ने काबेली खोलाबाट 28.1 मेगावाट उत्पादन गर्न लागि जलविद्युत आयोजनाको सुरुङ आइतबार सिचोलिएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बीचको दूरी बढ़ने संकेत देखिएको छ। दुई बीचको अपेक्षा विपरीत क्षेत्रीय अवस्था थप जटिल बन्दै गएको विश्लेषण भइरहँदा दूरी बढ़ने आशंका गरिएको हो। विश्लेषकहरूका अनुसार मध्यपूर्व अहिले पुनः संचित भइरहेको भए पनि यो ट्रम्प र नेतन्याहूले अपेक्षा गरेको दिशामा भने देखिएको छैन। ट्रम्प र नेतन्याहूले इरानी शासनलाई कमजोर ठानेको भए पनि इरान अपेक्षा भन्दा बलियो रूपमा उभिएको बताइएको छ। उहाँहरूको रणनीतिक मूल्यांकन गलत साबित भएको र त्यसबाट परिणाममाथिको नियन्त्रण समेत कमजोर बन्दै गएको प्रति अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अमेरिकी प्रतिनिधि सभाका सभामुख माइकल जोनसनले इरानसँगको द्वन्द्व अन्त्य गर्ने समय आएको बताउनु भएको छ। उहाँले इरानको अनुचित आक्रमणको जवाफ स्वरूप आक्रमण भइरहेको समेत बताउनु भएको हो। यो अभिव्यक्तिले अमेरिकी प्रशासन इरान विरूद्धको सैनिक कार्यवाहीलाई योजनाबद्ध र उच्च राजनैतिक तहबाट अनुमोदित निर्णयका रूपमा प्रस्तुत गरिरहेको छ भन्ने देखाएको छ। साथै यसले मध्यपूर्वमा तनाव थप बढ़न सक्ने संकेत समेत गरिएको छ। र इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणको निन्दा गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले अमेरिकालाई लक्षित गर्दै शक्तिशाली सशस्त्र सेनाले कुनै पनि आक्रमण वा धम्कीलाई जवाफविहीन नछोड्ने बताउनु भएको हो। उहाँले सुरक्षित आफ्नो क्षेत्र छोड्न चेतावनी समेत दिनुभएको छ। यो अभिव्यक्तिलाई अमेरिका र यसका क्षेत्रीय सैन्य उपस्थिति विरूद्धको प्रत्यक्ष चेतावनीको रूपमा पनि विश्लेषण गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद एसिया छनौटको च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली हिजो स्वदेश फर्किएको छ। ट्रफी सहित फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संज्ञानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गर्नुभयो। सिंगापुरमा सोमबार सम्पन्न एसिया छनौटमा नेपाल अपराजित हुँदै च्याम्पियन बनेको थियो। मध्य प्रदेशले वीरेन्द्रनगरमा भइरहेको 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। लगातार तीन खेल जितेको सुदूरपश्चिमको विजय यात्रामा भने गण्डकीले पूर्ण विराम लगाएको छ। घरेलु टोली कर्णालीले लगातार तेस्रो हार बेहोरेको छ। 20 एशियाली खेलकुदका लागि करान्तिको खेलाड़ी छनौट गरिएको छ। आगामी सेप्टेम्बरमा जापानको आइची नागोयामा हुने एसियाडका लागि हिजो राष्ट्रिय करान्ते टोलीको छनौट गरिएको हो। राउण्ड रोबिनका आधारमा भएको खेलबाट खेलाड़ी छनौट गरिएको नेपाल कराते महासंघले जानकारी दिएको छ। र तेस्रो एसियन ई लर्निङ जय कुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको अन्तर स्कूल क्रिकेट प्रतियोगिताको नेपाल पुलिस स्कूल र डीएबी बीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ।
1: किशोर किशोरीलाई मोबाइलको निर्भरताबाट कसरी छुटाउने? रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब मोबाइलको लतले पार्ने प्रभाव। अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार धेरै बालबालिका दैनिक रूपमा 3-5 घण्टासम्म मोबाइल, ट्याब्लेट वा अन्य डिजिटल उपकरणमा समय बिताइरहेका छन्। बालबालिकालाई मोबाइल लगायतका उपकरणको लतबाट छुटाउन अभिभावकले के गर्ने?
12: धनगढ़ीकी अनु रोकाईका दुई सन्तान छन्। 9 वर्षीया छोरा र 14 वर्षकी छोरी। दुवैजनाले अत्याधिक मोबाइल हेर्ने गरेकाले रोकाईलाई चिन्ता बढ़ेको थियो। तर अहिले पनि उहाँले मोबाइलमा के हेर्छन्, कस्तो विषय हेर्छन् भनी निगरानी बढ़ाएपछि उनीहरूले शैक्षिक सामग्री, ज्ञानमूलक भिडियो हेर्ने गरेका छन्।
13: पढ़ाईका कुराहरू पनि हेर्छन्। आजभोलिका बच्चाहरू अलिअलि त हेर्छन्, अब धेरै त चलाउँदैन।
12: धनगढ़ीकै जुनु रावलका 14 वर्षका छोरा केही समय अघिसम्म हरेक समय मोबाइल चलाउँथे, तर अहिले पनि उहाँको मोबाइल हेर्ने तालिका परिवर्तन भएको छ। विभिन्न सृजनात्मक गतिविधिमा संलग्न गराउने गर्नुहुन्छ।
4: खाना खाइसकेपछि पनि बच्चाहरू केही अब आफ्नो होमवर्क सबक गरिसकेपछि पनि अनि त्यसपछि आफ्ना घटेका घटना जस्तै खुसियाली, उजन हुँदाखेरिको छेड, मेरो आफ्नो उपाय चाहिँ मोबाइलबाट टाढा राख्नलाई यही उपायहरू चाहिँ गरेको छु।
12: मोबाइलको प्रभाव बालबालिकामा मात्र सीमित छैन, किशोर किशोरी र युवाहरूमा समेत यसको निर्भरता बढ्दो छ। सिन्धुपाल्चोकी पार्वती भण्डारी आफू पनि केही समय अघि मोबाइलको अत्याधिक प्रयोगमा निर्भर रहेको अनुभव सुनाउनुहुन्छ। तर अहिले भने पुस्तक पढ्ने, पत्र पत्रिका अध्ययन गर्ने र साथीभाइसँग समय बिताउने बानीले मोबाइल प्रयोग घटाउन मदत गरेको उहाँ बताउनुहुन्छ।
14: मोबाइलमै मात्र व्यस्त हुन थालेपछि चाहिँ मैले मेरो साथीभाइहरू आफन्तहरूलाई पनि बिर्सिन थाले। बुक अनि त्यसपछि पत्र पत्रिका, नोभेलहरू पढ्न थालिसकेपछि चाहिँ मोबाइलबाट चाहिँ मेरो बानीहरू हट्दै गएको हो।
12: मोबाइलका नकारात्मक पक्ष मात्र छैनन्, यसको सही प्रयोगले ज्ञान र सूचना प्राप्तिको अवसर पनि बढ़ाएको छ। मोरङका तेजन खटका बालबालिकाले मोबाइल मार्फत देश विदेशका घटनाक्रम बुझ्ने, नयाँ सिप सिक्ने तथा विभिन्न शैक्षिक सामग्रीबाट लाभ लिन सकिरहेका बताउनुहुन्छ।
15: भिडियो बनाएर कन्टेन्ट क्रिएटर बनेर होइन त्यो जितिरहेका, पुरस्कारहरू पाएका, आमदानीहरू गरेका पनि छन्। देश विदेशका घटनाहरू अपडेट हुन्छन्।
12: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 5 वर्ष भन्दा कम उमेरका बालबालिकाका लागि स्क्रिन समय सीमित गर्न सिफारिश गरेको छ। 1 वर्ष भन्दा कम उमेरका बालबालिकालाई स्क्रिन समय दिनु हुँदैन भने 2-4 वर्षका बालबालिकाले दिनमा 1 घण्टा भन्दा कम समय मात्र स्क्रिन प्रयोग गर्नुपर्छ। तर नेपालका बालबालिकाले 8 घण्टासम्म मोबाइलमा स्क्रिन समय बिताइरहेका छन्। विशेषज्ञहरूका अनुसार समस्या मोबाइलमा होइन, यसको असन्तुलित प्रयोगमा छ। अत्याधिक स्क्रिन समयले बालबालिकामा एकाग्रता घट्ने, पढ़ाईमा असर पर्ने, आँखाको समस्या देखिने तथा सामाजिक व्यवहारमा परिवर्तन आउने जोखिम बढ़ाउँछ। बालबालिकालाई यस्तो लतबाट टाढा राख्न के गर्ने? चिकित्सा मनोविद डाक्टर पशुपति महत।
16: सेयर गर्ने मान्छेले बच्चाको अगाडि मोबाइल चलाउनु हुँदैन। मोबाइल चलाउने भए पनि उसको लागि, ठुलो मान्छेको लागि पनि नियम हुनु पर्यो। एउटा त टेलिफोन कुराकानी गर्न पाइयो, सोसियल प्लेटफर्ममा बसेर इन्गेज हुने भने कुन बेला हुने, कति मिनट हुने, त्यो टाइम बच्चाले पनि याद गर्न सक्नु मिल्ने गरी चाहिँ देखिने गरी लेख्नु पर्यो। तपाईँले 1 घण्टा कुरा गर्नु, म पनि 1 घण्टा खेल्छु भनिदिन्छ, टाइम केयर गरेन मान्छेबाट नियम चाहिँ एकदम स्ट्रिक्टली पालना गर्यो भने छुटाउन गाह्रो होइन।
12: सन्तुलित प्रयोग, अभिभावकीय निगरानी र सृजनात्मक विकल्पको विकास मार्फत मात्रै बालबालिकालाई मोबाइलको लतबाट जोगाउन सकिन्छ, अन्यथा आजको सानो बानी भोलिको ठूलो चुनौती बन्न सक्ने विज्ञहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रधानमन्त्री र विपक्षी दलको अडानका कारण सदन संचालनमा अवरूद्ध, निर्माण शुरू नभएका आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश, भारतको हरियाणामा बन्धक बनाइएका 16 नेपाली फर्किँदै,
0: दरबार हत्याकाण्डको अनुसन्धान अगाडि बढ़ाउने नवनियुक्त गृहमन्त्री गुरूङको निर्णय, एमालेभित्र चुनावी समीक्षा र पार्टी पुनर्गठनको बहस, भन्सारमा ईभी गाड़ी नियन्त्रण प्रकरण अनुसन्धान नटुंगिँदै नियम अनुसार जाँच पास गरेको अर्थ मन्त्रालयको प्रेस विज्ञप्ति,
1: मनसून भित्रिन तमतयार, हिजोको तुलनामा आज धेरै पानी पर्ने, माथिल्लो काभेली जलविद्युत आयोजनाको सुरुङ छिचोलियो, बालबालिकामा मोबाइलको लत छुटाउन अभिभावकको आनी बानी सुधार आवश्यक,
0: अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच दूरी बढ़ने संकेत, इरानसँगको द्वन्द अन्त्य गर्ने समय आएको अमेरिकी सभामुखको प्रतिक्रिया,
1: र 19 वर्ष मुनिको महिला 2020 राष्ट्रिय क्रिकेटमा मधेश अपराजित, एसियाडका लागि कराते खेलाड़ी छनौट, एसियाड छनौट च्याम्पियनशीप नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छ बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ गृहमन्त्रीमा गुरूङको पुनरागमन भएको छ र केही समय अगाडि उहाँको बारेमा विभिन्न आलोचना टीका टिप्पणी भएपछि अध्ययन अनुसन्धानमा सघाउनको लागि भन्दै राजीनामा दिनुभएको थियो र उहाँको विषयको अध्ययनको वास्तविकता के हो भन्ने बारेमा जानकारी नदिई फेरि गृहमन्त्रीमा नियुक्त गरिएको भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। एउटा ढोका देखाइएको छ, ढोकाको बाहिरपट्टि गृहमन्त्री, भित्र लेखिएको कार्ड माथिपट्टि झुण्डिएको छ भने त्यही ढोकाबाट दुईजना व्यक्तिले त्यहाँ मुन्टु भित्रतिर राखेर केही कुराकानी केही भनिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, उहाँ त भूतपूर्व हुनुहुन्थ्यो नि होइन र, हेर्दा हेर्दै अभूतपूर्व हुनुभयो अघि।
17: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
18: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
19: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
20: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
21: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
19: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
21: आफ्नै कम्पाउन्ड भएको,
19: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको, सस्तोमा होइन राम्रो सिकाउँछौ। रूप आइटर रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै, सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
22: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हो हमरो रेडियो 103.4 मेगाहर्ट्ज।
1: CINKHABAR.COM CIN को फेसबुक तथा यूट्यूब च्यानल बाट पनि सुन्न सकिन्छ। आज 2083 साल जेठ 27 गते बुधबार।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौं। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोकाट सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67 9863 31 28 10।
1: मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जीरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू।

0: पाँचजनाको उम्मेदवारी। नेपाल रेड क्रस सोसाइटीको तदर्थ समितिको जिम्मेवारी दोलखाका विशाल कुमार भण्डारीलाई। र पूर्वी कंगोमा इबोला भाइरसको प्रकोप एक महिना भन्दा कम समयमा कम्तीमा 100 जनाको मृत्यु।
1: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्री परिषद विस्तार गरेका छन्। हिजो 2 मन्त्री थपिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्री परिषद 17 सदस्यीय बनेको छ। सुदन गुरूङ पुनः गृहमन्त्री बनेका छन् भने महावीर पुनलाई नयाँ मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशका आधारमा गृहमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीमा पुनले शपथ लिएका हुन्। बालेन नेतृत्वको सरकारमा अप्रत्याशित रूपमा गृहमन्त्री बनेका गुरूङ 27 दिनमै बाहिरिएका थिए। मन्त्री बन्दा देखाएको सम्पत्ति विवरण र विवादास्पद व्यापारी संघको साठगाँठको आरोपले उनलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनी गुरूङ गृहमन्त्रीबाट हटेको 49 दिनमा पुनः सोही मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्म आफैसँग राखेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिइएको हो। उनी यस अघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री थिए। स्वतन्त्र सांसद पुन बालेन्द्र सरकारमा रासोपा बाहिरका एक्ला मन्त्री हुन्। नवनियुक्त गृहमन्त्री गुरूङलाई 5 वरियता दिइएको छ। प्रधानमन्त्री शाहले हिजो हेरफेर गरेको मन्त्री परिषदमा गुरूङ 5 वरियतामा छन्। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन 8 वरियतामा छन्। साल यताका सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्न बनेको आयोगमा हालसम्म 4000 जनाले विवरण बुझाएका छन्। वैशाख 2 गते प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा पूर्व मुख्य न्यायाधीश पुरूषोत्तम पराजुली, उच्च अदालतका पूर्व न्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेको 5 सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेका थिए। आयोगले पहिलो चरणमा 2063 देखि 2082 सम्म सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरेर छानबिन गर्ने कार्यादेश पाएको छ। सोही अनुसार सम्पत्ति विवरण बुझाउन आयोगले जेठ मसान्तसम्मको समय सीमा तोकेको छ। हिजो साँझ 5 बजेसम्म 4000 भन्दा बढ़ीको निवेदन प्राप्त भएको सम्पत्ति छानबिन आयोगका सदस्य सचिव गणेश केसीले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा बागमती प्रदेशको सभापतिमा 5 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। हिजो हेटौँडामा जारी प्रथम अधिवेशनमा निवर्तमान प्रदेश सभापति अच्युतम लामिछाने, सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीले सभापतिमा उम्मेद्वार दिएका हुन्। त्यसै कृष्णमान साके, उत्सव अर्याल र हरिबहादुर खत्रीले पनि प्रदेश सभापतिमा उम्मेद्वारी दिएका छन्। लामिछाने रसुवाबाट निर्वाचित सांसद हुन्। साके केन्द्रीय प्रशिक्षण विभागका सदस्य हुन्। अर्याल यसअघि प्रदेश कमिटिका प्रवक्ता हुन् भने बदन पार्टीको सार्वजनिक मामिला विभागको सचिव हुन्। खत्री पार्टीका क्रियाशील नेता हुन्। यी पाँचजनाबीच सहमति नजुड्दा निर्वाचन हुन लागेको हो। अन्य पदाधिकारी र सदस्यहरूको लागि समेत निर्वाचन प्रक्रिया अघि बढ़ाइएको छ। राष्ट्रपाको विधान अनुसार बागमतीमा 65 सदस्यीय प्रदेश समिति गठन हुनेछ। समितिमा एक सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुईजना सहमहामन्त्री रहनेछन्। त्यसै गरी कोषाध्यक्ष र प्रवक्ता सहित पदाधिकारी चयन गरिनेछ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
5: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
7: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
6: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
5: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहाल न।
6: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
7: पाण्डहरू गइहालौ न।
2: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
9: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
10: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
11: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
10: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
11: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
9: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
12: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
13: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, सासिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
12: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0974120।
4: तपाईँ यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। चालू आर्थिक वर्षको वैशाखसम्म विदेशी विनिमय संचिति हालसम्मकै धेरै भएको छ। यो अवधिसम्म मुलुकको विदेशी विनिमय संचिति 37 खर्ब रूपियाँ नाघेको हो। 2082 असार मसान्तमा 26 खर्ब 77 अर्ब 68 करोड़ बराबर रहेको कुल विदेशी विनिमय संचिति 38.3% वृद्धि भई वैशाख मसान्तमा 37 खर्ब 4 अर्ब 55 करोड़ पुगेको छ। चालू आर्थिक वर्षको हालसम्म रेमिट्यान्स आप्रवाह निरन्तर सुधार आएका कारण विदेशी विनिमय संचिति बढ़ेको हो। नेपालमा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स विप्रेषण आय उल्लेखनीय रूपमा बढ़ेको छ। चालू आर्थिक वर्ष 2082-83 को पहिलो 10 महीनामा रेमिट्यान्स 41.2% बढ़ेर 19,16,90,00,000 पुगेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको हालको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार वैशाख महिनामा मात्रै 2,57,49,00,000,00 रेमिट्यान्स नेपाल भित्रिएको छ। रेमिट्यान्स आप्रभाव बढ़ेसँगै देशको विदेशी मुद्रा संचित चालू खाता र शोधनान्तर स्थिति पनि मजबूत बनेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष महँगी दरमा भने उल्लेख्य वृद्धि देखिएको छ। नेकपा एमाले निर्वाचनमा पराजय बेहोरेको चार महिनापछि जनताको बीचमा गएर सुझाव संकलन गर्ने निर्णय गरेको छ। पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन गर्ने निर्णय गरेको हो। हिजो बसेको कार्यदलको बैठकले सुझाव संकलनका लागि देशव्यापी भेला गर्ने निर्णय गरेको छ। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार 19 गतेसम्म देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको प्रसार विभाग प्रमुख नीरज आचार्यले बताए। बैठकले जेठ 30 बागमती प्रदेशमा छलफल गर्ने गरी भेलाको मिति तय गरेको छ। बैठकले कार्यदलका सदस्य सचिवको जिम्मेवारी शंकर पोखरेललाई दिने निर्णय पनि गरेको छ। बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध संगठित र जनमुखी बनाउनु पर्ने आवश्यकता औल्याउँदै कार्यकर्तालाई जनतामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन पेश गरेको छ। समितिले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ समक्ष हिजो प्रतिवेदन पेश गरेको हो। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदनमा समितिका सुझावहरूको कानूनी र प्राविधिक मूल्याङ्कन सहित तत्कालै कार्यान्वयन लैजाने बताएका छन्। समितिले अनुमति पत्र प्रणालीमा व्यापक नीतिगत कानूनी तथा संरचनागत सुधार आवश्यक रहेको सुझावसहित प्रतिवेदन पेश गरेको छ। समितिले विद्युत खरिद सम्झौता पीपीए सम्पन्न भइसकेपछि पनि लामो समयसम्म निर्माण कार्य अघि नबढ़ाउने प्रवर्धकहरूको अनुमति पत्र विद्युत ऐन 2049 दफा 8 बमोजिम खारेजी प्रक्रिया अगाडि बढ़ाउन सिफारिश गरेको छ। प्रतिवेदनले अनुमति पत्र वितरण प्रणालीलाई थप पारदर्शी प्रतिस्पर्धात्मक तथा राष्ट्रहित अनुकूल बनाउन विभिन्न नीतिगत सुधारका सुझाव दिएको छ। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने विरूद्ध चलिरहेको सहकारी ठगीको मुद्दाबाट संगठित अपराधको आरोप हटाएको छ। महान्यायाधिवक्ताको निर्णय बमोजिम सरकारी वकिलहरूले जिल्ला अदालतमा आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। त्यही निवेदनपछि न्यायाधीश मोहन सुवेदीको इजलासले आरोप पत्र संशोधनको आदेश गरेको पर्साका जिल्ला न्यायाधिवक्ता मोहन प्रसाद गुप्ताले जानकारी दिए। अब जिल्ला अदालत पर्सामा सानो पाइला सहकारी ठगीको मुद्दामा आरोपितहरू र पीड़ितहरूबीच मिलापत्र हुने बाटो खुलेको छ। नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको जिम्मेवारी दोलखाका विशाल कुमार भण्डारीलाई दिइएको छ। सरकारले भण्डारीको अध्यक्षतामा रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले भण्डारीको अध्यक्षतामा 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन्। यसअघिका तदर्थ समिति अध्यक्ष विनोद कुमार शर्माले राजीनामा बुझाएका थिए। नेपाल रेडक्रस सोसाइटी लामो समयदेखि संकटमा छ। एमाले कंग्रेसको गठबन्धन सरकारले गत साउन 9 गते शर्माको अध्यक्षतामा 9 सदस्यीय तदर्थ समिति गठन गर्दै 3 महिनाभित्र नयाँ कार्य समिति चयन गर्न भनेको थियो। जेनेभाले पनि रेडक्रस सुधारका लागि ध्यानाकर्षण गराउँदै पटक पटक निलम्बनको चेतावनी दिएको थियो। शर्माको राजीनामासँगै नेतृत्वविहीन बनेको रेडक्रसलाई सुधारसहित नयाँ दिशा दिने जिम्मा भण्डारीको काँधमा आएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको खातामा तोकिएको भन्दा 5% बढ़ी विदेशी मुद्रा राख्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएका विद्युतीय कागजातलाई समेत मान्यता दिने नयाँ व्यवस्था लागू गरेको हो। प्रस्तुत छ एक रिपोर्ट।
14: वैदेशिक अध्ययन प्रयोजनका लागि देखाउनु पर्ने बैंक ब्यालेन्समा राष्ट्र बैंकले थप सहजीकरण गरिदिएको छ। केन्द्रीय बैंकले विदेशका कलेजका लागि खातामा देखाउनु पर्ने विदेशी मुद्रा तोकिए भन्दा 5% धेरै राख्न अनुमति दिएको हो। केन्द्रीय बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा थप गर्दै भारत बाहेकका अन्य मुलुकहरूमा अध्ययनका लागि दिइने सटही सुविधा थप खुकुलो बनाएको छ। विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चका लागि सम्बन्धित मुलुकको राजदूतावास वा सरकारी निकायले भनेको खण्डमा विद्यार्थीको खातामा 5% धेरै विदेशी मुद्रा राख्न सक्ने व्यवस्था बैंकले थप गरेको हो। केन्द्रीय बैंकले तोकेको परिवर्तन विदेशी मुद्राको सूचीमा नरहेका स्थानीय मुद्रामा निश्चित रकम देखाउनु पर्ने प्रावधान रहेको पुष्टि हुने कागजातको आधारमा आवश्यक रकमको सटही उपलब्ध गराउने व्यवस्था गरेको छ। सटही उपलब्ध गराउँदा विनिमय दरको उत्तर चढ़ावका कारण लाग्ने थप खर्च रकमको एकिङ हुन नसक्ने अवस्थामा पठाउनु पर्ने रकमको बढ़ीमा 5% थप गरी अमेरिकी डलर वा अन्य परिवर्तन विदेशी मुद्रा पठाउन सकिने व्यवस्था गरिएको छ। विद्यार्थीले निर्वाह खर्चको रूपमा 2500 देखि 5000 अमेरिकी डलर सम्मको सटही सुविधा पाउँछन्। यस्तो रकम नेपालबाट अभिभावकले विद्यार्थीलाई पठाउन सक्छन्। साथै अन्य शुल्कको हकमा पुष्टि गर्ने कागजातका आधारमा अनुमति दिने केन्द्रीय बैंकले जनाएको छ। एकीकृत परिपत्र 2082 बमोजिम पेश गर्नुपर्ने कागजात सक्कल हुनुपर्ने उल्लेख भए पनि विद्युतीय कारोबार ऐन 2063 वा सो ऐन अन्तर्गत बनेको नियममा उल्लेखित प्रक्रिया पूरा गरी डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएको कागजातलाई समेत मान्यता दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
4: वर्षा गराउने प्रणाली पूर्वतिर सरेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गइरहेको र मेघ गर्जन चट्याङ तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बस्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो। हाल बागमती, लुम्बिनी, कर्णाली, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघ गर्जन तथा चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। हाम्रो समाचारमा अन्तर्राष्ट्रिय समाचार। पूर्वी कंगोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिना भन्दा कम समयमा कम्तीमा 100 जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। पछिल्लो तथ्याङ्कले संक्रमण तीव्र रूपमा फैलिरहेको संकेत गरे पनि वास्तविक संख्यामा अझै बढ़न सक्ने आशंका गरिएको छ। स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म 550 जना संक्रमित पुष्टि भएका छन्। तीमध्ये 101 जनाको मृत्यु भइसकेको र 19 जना निको भएका छन्। यसअघि प्रकोप घोषणा भएको केही सातामै संक्रमण फैलिन थाले पनि औपचारिक पुष्टि ढिलो भएको अधिकारीहरूको भनाइ छ। सोही कारण रोग नियन्त्रण र रोकथामका प्रयासहरू थप जटिल बनेका छन्। पूर्वी कंगोमा इबोला भाइरसका कारण कम्तीमा 100 जनाको मृत्यु भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
15: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: दुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
16: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
17: हाम्रा सेवाहरू
16: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
17: 24 घण्टा आकस्मिक सेवा,
16: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
17: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
16: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
17: 24 घण्टा फार्मेसी सेवा,
16: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
17: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
16: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
17: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
16: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
17: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
18: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
16: अन्य थप जानकारीको लागि
18: सम्पर्क नम्बर 0494-12-020।
17: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई बाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
1: आँखा शिविर बस्ने मिति र स्थानहरू
0: 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3208, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी।
1: विस्तृत जानकारीका लागि सम्पर्क
0: दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367, 9863318210।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप आइटल रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर परिकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 98 44 30 48 79 98 44 30 48 79 र 98 64 11 00 11 98 64 11 00 11।
3: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 98 44 00 20 90 र गणेश बुढाथोकी 98 69 00 19 816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जुहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बाहेक कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM र 97.1 FM।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सन्हरूमा हार्दिक अनुरोध।
5: हरियो मेरो भीमेश्वरको शरण।
6: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने

0: समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिएको नि
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपीमा
5: ए हाफ फेज, डी फेज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र फरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: रेडियो हो हाम्रो रेडियो 103.4
1: मेगाहर्ज। पाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
3: पाण्डोहरू गइहालौ न।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कठै बरी कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
1: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-00-2090 र गणेश बुढाथोकी 9869-01-816। सम्पर्क फोन नम्बर 0494-21-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघाङ चरीकोट दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कठै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकियो नि? त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सित्तैमा। यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: तथा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभाहल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभाहल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 104.2 र 104.44
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
4: 24 घण्टा आकस्मिक सेवा
2: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
4: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
4: 24 घण्टा फार्मेसी सेवा
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
4: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
4: इसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0449412020
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा

के तपाई चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: बहिनी बाँडी त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन पनि गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाइमा रहनु भएका बिरामीहरूको एकिमेकी 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिम्चोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367 9863318210।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: ग्रुप फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमी सुर मंदिर में दर्शन करना आउनु हुने भक्त सन हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछ। भिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजार चोट बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काबे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काब्रे बगर दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूप आइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मुन्न चट्यान गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाँडे, मनोकामना नै किन, बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
6: पाण्डुहरू गइहालौ न, सकिगयो नि।
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 065 293 र 98 44 21 11 99।

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलोखा तथा दोलोखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 1983 साल असार 2-3 र 4 गति दोलोखा लायन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
1: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोक 8 सुनखानी।
0: विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367 9863128210।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

दिउँसो 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। विपक्षी दलहरूले नेपालले भारतको सीमा मेसेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह बालिनको लिखित जवाब माग गरेका छन्। आज सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेसँगको बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको भौतिक उपस्थिति नहुने हो भनी लिखित जवाफ दिनुपर्ने माग गरेका हुन्। बैठकमा रासोपा सभापति लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाफ दिने प्रस्ताव राखेका छन्। तर विपक्षी दलहरूले लामिछानेको सो प्रस्तावमा सहमति जनाएका छैनन्। उनीहरूले प्रधानमन्त्रीको जवाब संसदमा परराष्ट्र मन्त्रीले प्रस्तुत गर्नुपर्ने माग गरेका छन्। प्रधानमन्त्री शाहले सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदन अवरोध गर्दै आइरहेका छन्। विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक शुरू नै नभई स्थगित भएको छ। आज बिहान 11 बजेका लागि तय भएको बैठक निर्धारित समयमा शुरू हुन नसकेपछि आजै पुनः बस्ने गरी सारिएको हो। त्यसअघि सत्तारूढ दल रासोपाका सभापति लामिछानेले विपक्षी दलसँग सहमति जुटाउने प्रयास स्वरूप छलफल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बागमती अधिवेशनमा सहभागी प्रतिनिधिमध्ये 400 जना विरूद्ध उजुरी परेको छ। हिजोदेखि शुरू भएको अधिवेशनमा प्रतिनिधि विरूद्ध परेको उजुरी र विवादका कारण निर्वाचन प्रक्रिया रोकिएको छ। पार्टी समायोजनका क्रममा भित्रिएका सदस्यबाट बनेका प्रतिनिधिहरू विरूद्ध उजुरी परेको हो। आज बिहान 8 बजेदेखि मतदान प्रक्रिया शुरू गर्ने कार्यतालिका बनाए पनि समयमा मतदान हुन नसकेपछि प्रतिनिधिहरू घर फर्किन लागेका छन्। निर्वाचन आयोगले मतपत्रमा देखिएको त्रुटि सच्याउन समायोजनको सूचीमा रहेका प्रतिनिधिको विवाद समाधान गर्न र समिति व्यवस्थापनका लागि निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय अवधि असार मसान्तसम्म थप गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनु पर्नेहरू विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाई भएको गुनासो गरेपछि म्याद थप गरिएको हो। आयोगले जेठ 1 गते पूर्व प्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो। त्यति बेलाको सूचना अनुसार जेठ मसान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्ने थियो। तर सो म्याद सकिन 3 दिन बाँकी छँदा करिब 3500 जनाले मात्र सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ। निर्वाचन आयोगले विभिन्न 8 वटा स्थानीय तहको पद रिक्त भएको जनाएको छ। 2079 सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको सम्बन्धित दलले जानकारी गराएकाले त्यही स्थानीय तहको निर्वाचित पद स्वतः रिक्त भएको हो। जसअनुसार ओखलढुङ्गाको मुलुङ गाउँपालिका 1 र 6, ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका 7, लुम्बिनीको माथागढ़ी गाउँपालिका 5, ललितपुरको बागमती गाउँपालिका 7, मोरङको लेटाङ नगरपालिका 4, मोरङकै रंगेली नगरपालिका 1 र दाङको घोराही उपमहानगर पालिका 4 को राध्यक्ष पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ इन्फामाथिको हस्तक्षेप पूर्ण रूपमा बन्द नभई नेपाल अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने अन्तिम चेतावनी दिएको छ। अखिल नेपाल फुटबल संघ इन्फाले 5 दिन अघि प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार राष्ट्रिय खेलकुद परिषद राखेपछि गत जेठ 2 गते इन्फामाथिको निलम्बन फुकुवा गरे पनि चैत

0: बाह्र गते शालेका अन्य कदमहरू अझै फिर्ता लिएको छैन। राखेपले इन्फालाई निर्वाचन रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको निर्वाचन गराउन दिएको सो निर्देशनलाई फेफा र एफसीले तेस्रो पक्षको अनुचित हस्तक्षेप ठहर गरेको छ। सुन चाँदीको मूल्यमा आज उच्च गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुनको मूल्य आज तोलामा 10,100 रूपियाँ घटेर 291,800 रूपियाँमा सरेको हो। यसअघि हिजो सुनको मूल्य तोलामा 2,000 रूपियाँ बढ़ेर 3,01,900 पुगेको थियो। आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रति तोला 185 रूपियाँ घटेर 4,740 रूपियाँमा झरेको महासंघले जनाएको छ। हाउस दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत विदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
5: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको।
4: सस्तोमा होइन, राम्रो सिकाउँछौ।
3: रूप आइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 104.1 802 र 104.1 844
3: विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

दिवसी तीन बजे को हम समाचार में सृजना को नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन्। रासोपाले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीहरू छलफलमा जुटेका हुन्। विपक्षीहरूको छलफलमा नेपाली कंग्रेस, नेकपा, एमाले, नेकपा र राप्रपाका नेताहरू छन्। यसअघि विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह पालेनको लिखित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन्। रासोपाले राखेको प्रस्तावमाथि छलफल

फक्सीसँग छलफल गरेका थिए। बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको भौतिक उपस्थिति नहुने हो भने लिखित जवाब दिनुपर्ने माग गरेका थिए, तर लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाब दिने प्रस्ताव राखेका थिए। प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदन अवरूद्ध गर्दै आइरहेका छन्। विपक्षी दलको अवरोधका कारण आजको प्रतिनिधि सभा बैठक शुरू नै नभई सरेको छ। बिहान 11 बजेका लागि तय भएको बैठक निर्धारित समयमा शुरू हुन नसकेपछि आजै पुनः बस्ने गरी सारिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बागमतीको अधिवेशनमा सहभागी प्रतिनिधि मध्ये 400 जना विरूद्ध उजुरी परेको छ। हिजोदेखि शुरू भएको अधिवेशनमा प्रतिनिधिका विरूद्ध परेको उजुरी र विवादमा समाधानका लागि निर्वाचन प्रक्रिया रोकिएको छ। पार्टी समायोजनको क्रममा भित्रिएका सदस्यबाट बनेका प्रतिनिधिहरू विरूद्ध उजुरी परेको थियो। आज बिहान 8 बजेदेखि मतदान प्रक्रिया शुरू गर्ने कार्यतालिका बनाइए पनि समयमा मतदान हुन नसकेपछि प्रतिनिधिहरू घर फर्किएका छन्। निर्वाचन आयोगले मतपत्रमा देखिएको त्रुटि सच्याउन समायोजनको सूचीमा रहेका प्रतिनिधिको विवाद समाधान गर्न र समिति व्यवस्थापनका लागि निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको निर्वाचन समितिले जानकारी गराएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामाथिको हस्तक्षेपपूर्ण रूपमा बन्द नभई नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने अन्तिम चेतावनी दिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले 5 दिन अघि 5 जून 2026 प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार राष्ट्रिय खेलकुद परिषद राखेपले गत जेठ 2 गते एन्फामाथिको निलम्बन फुकुवा गरे पनि चैत 12 गते चालेका अन्य कदमहरू अझै फिर्ता लिएको छैन। राखेपले एन्फालाई निर्वाचन रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको निर्वाचन गराउन दिएको सो निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको अनुसित हस्तक्षेप ठहर गरेका छन्। फिफा र एएफसीले एन्फा महासचिव किरण राई मार्फत राखेपलाई ध्यानाकर्षण गराउँदै आगामी जेठ 28 गते भित्र राखेपको चैत 12 को निर्णय पूर्ण रूपमा खारेज गरिएको लिखित प्रतिबद्धता माग गरेका छन्। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय अवधि असार मसान्तसम्म थप गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनेहरू विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाई भएको गुनासो गरेपछि म्याद थप गरिएको हो। आयोगले जेठ 1 गते पूर्व प्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको थियो। त्यति बेलाको सूचना अनुसार जेठमा शान्तसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्ने थियो, तर सो म्याद सकिन 3 दिन बाँकी छँदा करिब 3,500 जनाले मात्र सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ। निर्वाचन आयोगले विभिन्न 8 वटा स्थानीय तहको पद रिक्त भएको जनाएको छ। 2079 सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको सम्बन्धित दलले जानकारी गराएकाले ती स्थानीय तहको निर्वाचित पद स्वत रिक्त भएको हो। ओखलढुङ्गाको मौलुङ गाउँपालिका 1 र 6, ओखलढुङ्गाकै चम्पादेवी गाउँपालिका 7, लुम्बिनीको माथागढ़ी गाउँपालिका 5, ललितपुरको बागमती गाउँपालिका 7, मोरङको लेटाङ नगरपालिका 4, मोरङकै रंगेली नगरपालिका 1 र दाङको घोराई उपमहानगरपालिका 4 को वडा अध्यक्षको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। चालू आर्थिक वर्षको 10 महिनामा वैदेशिक रोजगारीमा गएका 1300 नेपालीले विदेशमै ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार 2082 साउन 1 देखि 2083 वैशाख मसान्तसम्मको अवधिमा 1294 नेपालीको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको हो। एक महिनाको अवधिमा मात्रै विदेश गएका 153 नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन्। बोर्डको विवरण अनुसार पछिल्लो 10 वर्ष 10 महिनामा वैदेशिक रोजगारीको सिलसिलामा 11,988 नेपालीको मृत्यु भएको छ।
सुन चाँदीकै मूल्यमा आज उच्च गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा

0: 4,100 रूपियाँ घटेर 2,91,800 रूपियाँमा झरेको हो। हिजो सुनको मूल्य तोलामा 2,000 रूपियाँ बढ़ेर 3,01,900 पुगेको थियो। आज चाँदीको मूल्य पनि घटेको छ। प्रति तोला 185 रूपियाँ घटेर चाँदीको मूल्य 4,740 झरेको महासंघले जनाएको छ। हवस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: होइन भाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
4: पाण्डोहरू गइहालौ न। सकिगो नि।
5: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धिमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप ताल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: அப்பே வைனையே பாட சொல்ட்டி வாஸ்கோ டிவி போக்குற இடியோ நீக்கே அவதாரமா சாவுத்தோ
1: கட்டை பரிலைலை வாஸ்கோ டிவி போக்னு நீ பிட்டி ஆப்னே டிவி பிக்ரியோ அனி பனவுன ஜனல் லாகே கொண்டி பனவுனே புக்கா உலாட்ட வைனா
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिटीमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
3: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
5: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
6: होइन है बुढा डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको
7: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
8: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
7: तिमी कुन जमानामा छौ दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न
8: ल ल म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु
5: आहा कति मिठो दुध अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा
9: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
2: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साकिने सुस्ता सिमाफी चपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
9: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949420
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटर साइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
6: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
7: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
6: तिमी कुन जमानामा छौ, दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
7: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध, अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
8: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको सरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गर। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
1: संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमती, जफे, भीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
8: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0749421020। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाँडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बहिनी बाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहालौँ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सनोर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिम्चोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67 9863 31 28 10।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुच्छा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10 बजेसम्म। सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीघ्याङ दोराखा 104.2 र

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। सीमा विवादबारे प्रधानमन्त्री पालिन शाहले दिएको अभिव्यक्तिको परराष्ट्र मन्त्री शिशिर खनालले जवाफ दिएका छन्। प्रधानमन्त्री शाहको विवादित अभिव्यक्तिको विषयमा संसद बैठकमा स्पष्टीकरण दिँदै परराष्ट्र मन्त्री खनालले सो अभिव्यक्ति तस्करजा अकुपेशनसँग सम्बन्धित रहेको दावी गरे। प्रधानमन्त्रीको भनाई तस्करजा र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित भएको उनको स्पष्टोक्ति छ। एजेट 17 गते प्रधानमन्त्री पालिन शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले समेत भारतको जमीन मेचेको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर संसदमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका थिए। प्रधानमन्त्रीको तर्फबाट प्रतिनिधि सभामा बोल्दै परराष्ट्र मन्त्री खनालले सीमा समस्याको विषयमा नेपालको सुगौली सन्धि ऐतिहासिक दस्तावेज र सम्झौताको आधारमा टुंग्याउनु पर्ने बताएका छन्। ऐतिहासिक सुगौली सन्धिको सन्दर्भमा बेलायतलाई त्यस मन्त्री पालिन शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले समेत भारतको जमीन मेचेको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर संसदमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका थिए। प्रधानमन्त्रीको तर्फबाट

0: अनुसार पछिल्लो 10 वर्ष 10 महीनामा वैदेशिक रोजगारीका सिलसिलामा 11,988 नेपालीको मृत्यु भएको छ। दोलखाको कालिन्चुक गाउँपालिकाले महिलाको क्षमता विकासका लागि लगातार उद्घोषण कला सम्बन्धी तालिम र प्रशिक्षण गर्दै आएको छ। नीतिगत रूपमा उपभोक्ता समितिदेखि विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा समेत महिलाको प्रतिनिधित्व अनिवार्य भए पनि वाक्कलामा पोख्त नहुँदा समस्या भएपछि गाउँपालिकाले महिला सी विकासका कार्यक्रम अन्तर्गत उद्घोषण कला विकासलाई प्राथमिकतामा राखेको हो। गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले गाउँपालिकाभित्रका महिलालाई निर्धक्कका साथ आफ्ना धारणा राख्न सक्ने र सार्वजनिक सभा समारोहमा समेत मन्तव्य दिन सक्ने बनाउने देशले यस्ता कार्यक्रमका आयोजना गरिएको जानकारी दिए। कालिन्चोक गाउँपालिकाले सबै वडाबाट अगुवा महिलाहरूलाई छनौट गरेर यस्ता तालिम दिँदै आएको छ। गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले आफू निर्वाचित भएर आएपछि महिला लगायत लक्षित वर्गको क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिएको बताए। चालू वर्ष कालिन्चोक गाउँपालिकाले सञ्चालन गरेको दुई दिने उद्घोषण तालिम मंगलबार सकिएको छ। तालिमबाट गाउँपालिकाका 20 जना महिलाहरू लाभान्वित भएका छन्। तालिममा सहभागी सुनरावतेकी हिरा थामीले उद्घोषण तालिमबाट उपचार कार्यक्रमको उद्घोषण स्वागत मन्तव्य र मन्तव्य दिने कलाबारे जानकारी पाएको बताइन्। तालिम समापन समारोहमा बोल्दै कालिन्चोक गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर 7 का वडा अध्यक्ष राम पाण्डेले उद्घोषण तालिमी महिलाहरूको बोल्ने क्षमतामा विकास भएको आफूले महसुस गरेको बताए। 7 नम्बर वडा कार्यालयले पनि 2 वर्ष अघि महिलाका लागि उद्घोषण कार्यक्रमका आयोजना गरेको थियो। उक्त तालिममा सहभागी महिलाहरूले अहिले वडा तहमा हुने कार्यक्रम आफै सञ्चालन गर्न थालेको वडा अध्यक्ष पाण्डेको भनाइ छ। हाउस त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै अतारमा छौ त।
3: गठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदर मुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 ओम सित्तैमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481042 र 98440161414।

0: जग्गा वर्गीकरण सम्बन्धी विवरण डाटा परीक्षण तथा प्रमाणीकरण गर्ने सम्बन्धमा जिरी नगरपालिकाको सूचना।
1: यस जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित वडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित वडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा गई हेर्न सक्नुहुनेछ।
0: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
1: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9865975580 मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675-20
0: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: त्या कस्तं खाल्लं दूध, पाणी मिसाय करायचं आणि तर खाडे न.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसी को व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 049-421-2020.
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज.
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ. राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना.
3: नेपाल सरकार, विज्ञापन हो.

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: त्रिनेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सन्हरूमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप ताल धूप वा बाटेको धूपमात्र प्रयोग गर्नु हुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलि पूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाणादेवी यातायात प्रणाली।

बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरेस सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.in र हाम्रो पाप वेबसमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सदनको अवरोध हटेपछि संसदमा बजेटमा आफैको छलफल शुरू। सीमापारे प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिमा परराष्ट्र मन्त्री खनालको जवाफ। चिकित्सकलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई। रासपाको बागमती प्रदेश अधिवेशन स्थगित। 10 महिनामा वैदेशिक रोजगारीमा गएका 1300 नेपालीको विदेशमै मृत्यु। सरकारको विज्ञापन नीतिको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारको धरना। नेपालका अलराउण्डर दिपेन्द्र सिंह अहिले आईसीसीको प्लेयर अफ द मन्थका लागि मनोनयन सूचीमा। सञ्जाल प्रयोगमा कडाई। रासपाको बागमती प्रदेश अधिवेशन स्थगित। 10 महिनामा वैदेशिक रोजगारीमा गएका 1300 नेपालीको विदेशमै मृत्यु।

0: समेत जिरी नगरपालिकामा जग्गा वर्गीकरण सम्बन्धी कार्य सम्पन्न गर्ने क्रममा तयार गरिएको प्रारम्भिक विवरण सम्बन्धित ओडा कार्यालयहरूमा पठाइएको जानकारी गराइन्छ। तसर्थ जिरी नगरपालिकाभित्रका सम्पूर्ण जग्गाधनी तथा सरकारवालाहरूले आफ्नो जग्गा वर्गीकरण सम्बन्धी विवरण सम्बन्धित ओडा कार्यालयमा वा यस नगरपालिकाको वेबसाइट www.jiriemun.gov.np तथा फेसबुक पेजमा गई हेर्न सक्नुहुनेछ।
1: यसरी आफ्नो विवरण हेर्दा केही त्रुटि भेटिएमा वा विवरण फरक देखिएमा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले 5 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। निर्धारित समयभित्र कुनै त्रुटि फरक वा संशोधन गर्नुपर्ने विषयको माग देखिएमा उपलब्ध विवरणलाई नै यथावत मानि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत जानकारी गराइन्छ।
0: थप जानकारीका लागि विजय बुढाथोकी अमिन 9862575085 मानबहादुर जिरेल सूचना अधिकारी 9844-4675।
1: राजकुमारी खत्री प्रमुख प्रशासकीय अधिकृत जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: अब समाचार विस्तारमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल शुरू भएको छ। आजको प्रतिनिधि सभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल शुरू भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागीले चिर 15 गते प्रस्तुत गरेको बजेटमा चिट 18, 19 र 20 गते छलफल गर्ने तय भएको थियो। तर चिर 17 गतेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मेचेको अभिव्यक्ति दिएका थिए। सही अभिव्यक्तिको विरोधमा विपक्षीले संसदमा अवरोध जारी राख्दा बजेटमाथिको छलफल प्रभावित भएको थियो। आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री श्री शेरखनाले जवाफ दिएपछि सदनको अवरोध हटेको छ। परराष्ट्र मन्त्रीले दिएको जवाफमा विपक्षी दलका नेताले धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। विपक्षी दलका सांसदहरूले संसद बाट असन्तुष्टि व्यक्त गरे पनि अवरोध भने हटाएका छन्। सांसदहरूले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिइरहेका छन्। बैठकमा अर्थमन्त्री वागले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। सीमा विवादबारे प्रधानमन्त्री बालिन शाहले दिएको अभिव्यक्तिको परराष्ट्र मन्त्री श्री शेरखनालले जवाफ दिएका छन्। प्रधानमन्त्री शाहको विवादित अभिव्यक्तिको विषयमा संसद बैठकमा स्पष्टीकरण दिँदै परराष्ट्र मन्त्री खनालले सभिव्यक्ति तस्करजा कुपेशनसँग सम्बन्धित रहेको दावी गरे। प्रधानमन्त्रीको भनाई तस्करजा र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित भएको उनको स्पष्टोक्ति छ। एजेट 17 गते प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपाली समेत भारतको जमीन मेचेको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर संसदमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका थिए। प्रधानमन्त्रीको तर्फबाट प्रतिनिधि सभामा बोल्दै परराष्ट्र मन्त्री खनालले सीमा समस्याको विषयमा नेपालको सुगौली सन्धि ऐतिहासिक दस्तावेज र सम्झौताको आधारमा टुंग्याउनु पर्ने बताएका छन्। ऐतिहासिक सुगौली सन्धिको सन्दर्भमा बेलायतलाई तेस्रो पक्ष भन्दा पनि आवश्यक परे मात्रै लिन खोजेको उनको भनाई छ। प्रतिनिधि र मतदाताको नाम अलीमा विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ। मंगलबार राति 5 भोट खसेपछि शुरू भएको विवाद टुंगिन नसकेपछि रासपाले प्रदेश अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरेको हो। आज बिहान 8 बजेबाट पुनः मतदान शुरू गर्ने भनिए पनि सहमति नजुटेपछि नेतृत्व चयनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले विज्ञप्ति जारी गरी चार कारण देखाएर मतदान प्रक्रिया रोक्नु परेको बताएको छ। आयोगले मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गर्ने प्रक्रिया स्थगित गरिएको बताएको छ। यस्तै गरी 400 जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्ने प्रक्रिया रोकिएको

0: केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले बताएका छन्। प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र निर्वाचन प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको आयोगको भनाई छ। प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सम्पन्न हुन साथै स्थगित भएको अधिवेशन अगाडि बढ़ाई बाँकी रहेको निर्वाचन प्रक्रियाको नयाँ मिति र त्यस सम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा 24 घण्टा अगावि आधिकारिक सूचना मार्फत सबैलाई जानकारी गराइने निर्वाचन आयोगको विज्ञप्तीमा उल्लेख छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काबे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
3: ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईँले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना अन्तर्गत 2 सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइन निर्माण शुरू भएको छ। एमसीसी नेपाल कम्प्याक्टको विद्युत प्रसारण आयोजना अन्तर्गत रातमाटे तथा नयाँ दमौली सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्य शुरू भएको हो। संयुक्त राज्य अमेरिकाबाट प्राप्त 55 करोड़ अमेरिकी डलर अनुदान र नेपाल सरकारको 19.70 करोड़ अमेरिकी डलर लगानीमा हुने अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रोत्साहन पूर्वाधार निर्माण र महत्वपूर्ण सड़क सञ्जालको स्तर उन्नतिकारी भइरहेको छ। एनसीसी नेपाल कम्प्याक्ट मार्फत विद्युत प्रोत्साहन आयोजना अन्तर्गत 3 उच्च क्षमतायुक्त 400 केवी सब स्टेशन तथा 315 किलोमिटर प्रोत्साहन लाइन निर्माण हुँदैछ। सोही अन्तर्गत नुवाकोटको रातमाटे सब स्टेशन, तम्बौली सब स्टेशन र 297 किलोमिटर लामो विद्युत प्रोत्साहन लाइनको शिलान्यास गरिएको छ। शिलान्यास गरिएका सब स्टेशन तथा प्रोत्साहन लाइन निर्माण कार्यमा 4 निर्माण कम्पनी संलग्न छन्। निर्माण सम्पन्न भएपछि रातमाटे सब स्टेशन र न्यू तम्बौली सब स्टेशन नेपालका सबैभन्दा ठूला उच्च भोल्टेज क्षमताको सब स्टेशन मध्येका हुनेछन्। चालू आर्थिक वर्षको 10 महिनामा वैदेशिक रोजगारीमा गएका 1300 नेपालीले विदेशमै ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार 2082 साउन 1 देखि 2083 वैशाखमा शान्तसम्मको अवधिमा 1294 नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको हो। एक महिनाको अवधिमा मात्रै विदेश गएका 153 नेपालीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। बोर्डको विवरण अनुसार पछिल्लो 10 वर्ष 10 महिनामा वैदेशिक रोजगारीका सिलसिलामा 11988 नेपालीको मृत्यु भएको छ। नेपाल मेडिकल काउन्सिलले नयाँ आचार संहिता जारी गर्दै चिकित्सकलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गरेको छ। काउन्सिलले दर्तावाला चिकित्सकहरूले सामाजिक सञ्जाल तथा विद्युतीय संचार माध्यम प्रयोग गर्दा पालना गर्नुपर्ने आचार संहिता जारी गरेको हो। काउन्सिलले चिकित्सकीय पेशाको मर्यादा, बिरामीको गोपनीयता तथा वैज्ञानिक तथ्यमा आधारित सूचना प्रवाह सुनिश्चित गर्न नयाँ व्यवस्था लागू गरेको छ। काउन्सिलले बुधबार सार्वजनिक गरेको चिकित्सकको आचार संहिता अनुसार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका बाहेक अन्य कुनै उपाधि प्रयोग गर्न पाउने छैनन्। सामाजिक सञ्जालमा पेशागत परिचय खुलाउँदा समेत दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। बर्फुका कारण 5.5 लाख कुखुरा नष्ट गरिएको छ। पछिल्ला केही साता यतादेखि बर्फु संक्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढ़ेको छ। हालसम्म 5,53,750 कुखुरा नष्ट गरिएको हो। प्रभावित 10 जिल्लामा 72 फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएको रोग नियन्त्रणमा खटिएको पशु सेवा विभागको टोलीले जनाएको छ। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले कुखुरासँगै 10,09,000 अण्डा र 2,05,000 किलो कुखुराको दाना पनि नष्ट गरेको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले जानकारी दिए। यसै सरकारले बर्फुका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउनु बाध्य किसानलाई करिब 42 करोड़ राहत दिने भएको छ। रोग पुष्टि भएपछि कुखुरा अण्डा तथा दाना नष्ट गर्नुपर्ने भएकाले त्यही किसानलाई सो राहत दिन लागि हो। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। जल तथा मौसम विभागले आगामी एक साताभित्र मनसुन भित्रने वातावरण बन्न सक्ने जनाएको छ। जेठको चौथो साता प्रवेश हुने मनसुन असोजको तेस्रो सातामा बाहिरिने गरेको छ। प्रस्तुत छ एक रिपोर्ट।
6: यस वर्षको मनसुन भित्रिने समय आउन अब 4 दिन मात्र बाँकी छ। अघिल्लो वर्षदेखि मनसुन भित्रिने समय केही दिन पर सर्दै जुन 13 तारीकमा स्थानान्तरण भएको हो। सोही अनुसार आगामी एक साताभित्र मनसुन भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलामा जुन 4 तारीकमा मनसुनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ। त्यहाँबाट नेपालको पूर्वी भेगसम्म करिब 10 दिन लाग्छ। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसुन फैलने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। नेपालमा वर्षभरिमा पर्ने वर्षाको 80% वर्षा मनसुनकै समयमा पर्छ। नेपालमा आउने मनसुनी हावाको सिर्जना शुरूआतमा पृथ्वीको दक्षिण गोलार्ध स्थित दक्षिण अफ्रिकी मुलुक माडागास्कर आसपासमा हुन्छ। त्यहाँको वातावरणीय परिवर्तनसँगै बंगालको खाड़ीमा पनि मनसुनी वायुको दबाव बढ्छ। त्यहाँबाट त्यो जलवाष्प मनसुनी वायु बनेर भारतको केरला, मध्यम प्रदेश हुँदै नेपालको पूर्वी क्षेत्रबाट भित्रिने गर्छ। जेठको चौथो साता प्रवेश हुने मनसुन असोजको तेस्रो सातामा बाहिरिने गरेको छ। मौसमविदका अनुसार नेपालको मनसुनमा वर्षा गराउने अर्को प्रणाली अरब सागरमा विकास हुन्छ। त्यहाँको जलवाष्प युक्त वायुले नेपालको मध्य र पश्चिम भूभागमा मनसुनी वर्षा गराउने गर्छ। नेपालमा भित्रने मनसुनी न्यूनचापीय रेखाको सरदर स्थान भारतको गंगा किनार आसपास हो। त्यहाँबाट त्यो रेखा जलवाष्पयुक्त वायु सहित नेपालको दक्षिण तराई नजिक सर्दा नेपालमा बढ़ी वर्षा हुने गरेको छ। विश्व मौसम संगठन र क्षेत्रीय मनसुन फोरमले यस वर्षको मनसुनमा कम वर्षा हुने अनुमान एक महिना अघि नै गरिसकेको छ, जसले दक्षिण एसियाले अहिले मुलुकमा कम वर्षासँगै वर्षाको बदलिदो प्रवृत्ति समेत भित्राउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य संगठनले अनुरोध गरेको छ। विश्व मौसम संगठनका अनुसार जूनदेखि सेप्टेम्बरसम्म चल्ने मनसूनको चक्रले दक्षिण एसियाको धेरै जसो भूभागको जीवनले सिंचित गर्दछ। यस मनसूनमा पूर्वानुमान गरिएको औसत भन्दा कम मनसूनी वर्षाले ती सबै चक्रमा नकारात्मक असर पार्ने सम्भावना रहेको छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
0: नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरण सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धरना कार्यक्रम गरेको छ। महासंघका आह्वानमा आज काठमाडौँ सहित देशभरका 77 जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धरना दिइएको हो। तर खाका पत्रकारहरूले पनि आज चरीकोट स्थित जिल्ला प्रशासन कार्यालय अगाडि धरना दिएका छन्। पत्रकार महासंघको नेतृत्वमा जिल्लामा कार्यरत पत्रकारहरू जिल्ला प्रशासन कार्यालय पुगेर एक घण्टा धरना दिएका थिए। पत्रकारहरूले मीडिया विरोधी नीति फिर्ता लिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। दोलोखाको कालिङचोक गाउँपालिकाले महिलाको क्षमता विकासका लागि लगातार उद्घोषण कला सम्बन्धी तालिम र प्रशिक्षण गर्दै आएको छ। नीतिगत रूपमा उपभोक्ता समितिदेखि विभिन्न सामाजिक संघ संस्था र राजनैतिक दलमा समेत महिलाको प्रतिनिधित्व अनिवार्य भए पनि वाक कलामा पोख्त नहुँदा समस्या भएपछि गाउँपालिकाले महिला से विकासका कार्यक्रम अन्तर्गत उद्घोषण कला विकासलाई प्राथमिकतामा राखेको हो। गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद सेवाकोटीले गाउँपालिका भित्रका महिलालाई निर्धकको साथ आफ्ना धारणा राख्न सक्ने र सार्वजनिक सभा समारोहमा समेत मन्तव्य दिन सक्ने बनाउने उद्देश्यले यस्ता कार्यक्रमका आयोजना गरिएको जानकारी दिए। कालिङचोक गाउँपालिकाले सबैवटाबाट अगुवा महिलाहरूलाई छनौट गरेर यस्ता तालिम दिँदै आएको छ। गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले आफूहरू निर्वासित भएर आएपछि महिला लगायत लक्षित वर्गको क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिएको बताए। चालू वर्ष कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको दुई दिने उद्घोषण तालिम मंगलबार सकिएको छ। तालिमबाट गाउँपालिकाका 20 जना महिलाहरू लाभान्वित भएका छन्। तालिम समापन समारोहमा बोल्दै कालिङचोक गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर 7 का वडा अध्यक्ष राम पाण्डेले उद्घोषण तालिमले महिलाहरूको बोल्ने क्षमतामा विकास भएको आफूले महसुस गरेको बताएका छन्। इरानका राष्ट्रपति मसूद पेजस्कियानले अब न युद्ध न शान्तिको अवस्थाबाट बाहिर निस्कनुपर्ने बताएका छन्। उनले पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनेले पनि वार्ता मार्फत समस्याको समाधान निकाल्न चाहेको बताए। खामेनेले त्यसका लागि अनुमति पनि दिएको उनको भनाइ छ। उनले वार्ता नै हालको तनाव समाप्त पार्ने सबैभन्दा राम्रो बाटोका रूपमा उल्लेख गरेका छन्। यसै मध्य पूर्व मामिलाका विज्ञ रिजाहाब म्याग्नियरले निरन्तर हमला र जवाफी कार्यवाहीका बावजुद अमेरिका र इरान दुवै लामो युद्धबाट बस्न चाहेको दावी गरेका छन्। नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरे आईसीसीको प्लेयर अफ द मन्थका लागि मनोनयन सूचीमा परेका छन्। नेपालका अलराउण्डर ऐरेसहित 3 खेलाड़ीलाई मनोनित गरिएको हो। आईसीसीले हरेक महिना अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरे खेलाड़ीलाई प्लेयर अफ द मन्थको अवार्ड प्रदान गर्ने गर्दछ। त्यसका लागि 3 खेलाड़ीहरू मनोनित गरिन्छ। निर्णय पनि भोटिङबाट हुनेछ। मे महिनाका लागि गरिएको मनोनयनमा दिपेन्द्र सहित 2 बंगलादेशी खेलाड़ी पनि परेका छन्। दिपेन्द्रले यो अवार्ड जित्न बंगलादेशका विकेट किपर ब्याट्सम्यान मुस्फिकर रहीम र ताजुल इस्लामलाई पछि पार्नुपर्नेछ। दिपेन्द्र आईसीसीको टी20 वरियतामा 5औंबाट 4थो स्थानमा उक्लिएका छन्। अहिले उनी बेल्जियमबाट एयु टी20 लीग खेलिरहेका छन्। नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरे आईसीसीको प्लेयर अफ द मन्थका लागि मनोनयनमा परेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
7: यो हो हाम्रो रेडियो 103.4 MHz.
8: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना.
9: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ.
10: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ.
8: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ.
9: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
8: आफ्नै कम्पाउन्ड भएको,
9: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
10: सस्तोमा होइन राम्रो सिकाउँछौ.
9: रूप फाइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै. सम्पर्क नम्बर 98 44 30 48 79 98 44 30 48 79 र 98 64 11 00 11 98 64 11 00 11.
11: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz.

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा। आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलखा लाइन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32/8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगु 4 सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलखा लाइन शाखा केन्द्र दोलखा, सम्पर्क नम्बर 9851767367, 9863318210।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 MHz चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974812444।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना। धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
4: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0949412020।
4: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

तपाई अहिले सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामीले सुमधुर स्वरका धनी लोकप्रिय गायक उदय सोताङको स्वरमा सजिएका मीठा मीठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
1: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3208, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कारिनचोक 8 सुनखानी।
0: विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367, 9863318210।
2: तपाई यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरका धनी लोकप्रिय गायक उदय सोताङको स्वरमा सजिएका उत्कृष्ट गीत संगीत सुनिरहनु भएको छ।

0: एडिजेल सुन्दै हुनुहुन्थ्यो सुमधुर स्वरका धनी लोकप्रिय गायक उदय सोताङको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: एनएसी नेपाली सेवाको साझा पक्षबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीको स्पष्टीकरण। भन्छन्
1: आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। प्रधानमन्त्रीज्यूको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोडिएको छ।
0: निजामती सेवामा बाध्यकारी अवकाशको चर्चाबारे के भन्छन् विज्ञ?
2: उसले रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने
0: र अमेरिका र इरानद्वारा एक अर्का विरूद्ध थप कार्यवाहीको नयाँ चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दहालबाट सुन्नुहोस्। इरानको सरकारी संचार माध्यमले अमेरिकी हमलामा दुईवटा रिजर्भोयरमा क्षति पुगेपछि दक्षिणी नगर सिरिकमा हजारौं मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वाशिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्धविरामको बारम्बार उल्लंघनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको साइजन शहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नु अघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लड़ाई स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनानको राजधानी बेरूतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका मानवाधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानवाधिकार उल्लंघनको जाँचका लागि एउटा मिशन केही समयमा नै लेबनान पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सिमानामा शंकास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौं विद्रोहीहरू मारिएका छन्। संचार मन्त्री उताउल्ला तररले एउटा तालिम केन्द्रसहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिका सहित 13 जना सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्वीर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देशबीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरूद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोर्टमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 160 जनाको ज्यान गएको थियो र म्यानमारमा सैन्य सरकार विरूद्ध लड़िरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड़ गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढ़ेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजूद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेशनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
1: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफ्नो उपभोगमा रहेको जग्गाको दावी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाईको सन्दर्भ यी प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको छ।
0: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
1: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीयज्यूले इंगित गर्नुभएको हो।
0: परराष्ट्र मन्त्रीको स्पष्टीकरणपछि आफ्नो धारणा राखेका नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज अङ्गदेम्बेले प्रधानमन्त्रीको भनाईमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
4: प्रधानमन्त्रीजीलाई संसद नचाहिएला तर प्रतिपक्षलाई संसद चाहिएको छ। उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ, संवेदनशील छ।
0: आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोल प्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण प्रति विमति प्रकट गरे।
5: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाई भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौ। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
0: त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनु पर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढ़ाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने परराष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग, सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पूरा गरेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एक पटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी शुरूमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौं।
6: गभर्नमेन्टले एउटा राइट साइडमा ल्याउन ठूलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठूलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिनु हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन एक वर्ष थाल्ने त्यसरी फेरि 60 वर्ष गराउने एकपटकलाई अन्याय हुन्छ। त्यो चाहिँ कानुन दृष्टिकोणले पनि मिलेन, न्याय सङ्कट पनि भएन। त्यसैले के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएनन् होला, पुरानो कर्मचारी वा कर्मचारीको संख्या बढी भएर त्यसलाई काट्नु पर्यो होला। त्यसका उपायहरू भने दुई तिनवटा हुन सक्दैन, दरबन्दी फ्रिज गर्ने एउटा घरिन्द्र दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डेन हेन्डसेकको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अब गाडी लाउने, यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम 1949 सालमा गिर्जा प्रसाद कोइरालाले गरिसकेका हो। त्यो बेलामा पनि 3,000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58 साठीबाट 58 झारेर र 30 वर्ष, त्यो बेला पर्जा सिस्टम थियो। पर्जा सिस्टमबाट पनि 2-3 जना कर्मचारी अवकाश दिएर
7: अहिले त एकै पटक लगभग 10,000 कर्मचारीले अवकाश
6: लिँदा अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्। त्यो राष्ट्रको लागि धेरै ठूलो क्षति हुन्छ, धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू राष्ट्रले ठूलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै भोलि अप्ठ्यारो पर्ने हो।
7: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
6: सजिलो त्यो चाहिँ कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो तर अहिले मेरो आफ्नो जहाँसम्म मैले थाहा पाए अनुसार मैले बुझे अनुसार अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन् कमी छैन उनीहरूमा अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ जुन पहिलेको जस्तो होइन अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन् त्यसो भएको हुनाले उनीहरूलाई बाँधेर राख्ने छोडेर नदिने बरु करारमा भए पनि राख्ने त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाउँ भन्छौँ भने पनि अलिकति प्रिन्सिपलले पनि मिलाएको छैन दुर्गा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ मैले त्यो बेला म कार्यरतै थिएँ त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो
7: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त अथवा अब
6: अनुभव जस्तो अनुभवको कमी अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ अनुभवी सचिवहरू अनुभवी कर्मचारीहरू अनुभवी विभागीय प्रमुखहरूले चाहिँ सही गाइडेन्स दिन्छन् सरकारलाई सरकारले यत्रो ठुलो म्यान्डेट लिएर आएको छ उसलाई धेरै काम गर्नु छ त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ
7: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले
6: हो तर कर्मचारी बढी भए हटाउनै पर्छ त त्यसको लागि उपाय भने नि त भइ कर्मचारी हटाउनु पर्छ त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने भइहाल्छ पहिले प्रयोग पनि त भएको हो त्यस्तो कोलिनेसनको
0: उनी थिए लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली साथी विनिता दाहालसँग कुरा गर्दै अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कार्यवाहीको नयाँ चेतावनी दिएका छन् इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनुपर्ने बताएका छन् बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट
8: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जलसेना र वायुसेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लडाईँको मैदानमा पराजय बेहोर बताएका थिए खाड़ीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो जवाफमा इरानले खाड़ी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो हुर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बताएको छ इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताएका थिए।

0: टॉप हमरो रेडियो 103.4 मेगाहर्ज।
1: के तपाईं लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 काभ्रे बगर दोलखा।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आउन।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, भिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो